0: बिल्कुल बिल्कुल बिल्कुल कर दियो, बिल्कुल कर दियो, रिंग दे कर तपोस ते कर डेरा डेरा मंदना
1: मारे के दी के मैं के जान यार तबियत खराब थी मैंने नीर आ गले और जो बोला का नो प्रोग्राम नहीं करू मैं कल बताऊंगा।
0: हां सही सही बस जा से जे मतलब मेडिसिन में इस्तेमाल करियो अगर सर में तबियत लिख सट शिवे हो नो मैं राशा मीनवाल सर लग गपे शपे हो लगावा जकच मीनवाल पे इंतजार यो दादुम रोज प्रोग्राम तुम नोम रागले का ना
1: आओ का बस तसली डॉक्टर लेते नहीं भाई
0: संगा
1: हम ता डॉक्टर लेते नहीं भाई हमारे से कम
0: ना ना ना ना ना जोगार शिवे ने मांगे तनु خیر دے الحمدللہ استاد سے دعا گانی جی سلیمان بھائی صبر اثر شرکے پروگرام کی
1: یار ہمارا سے خاص خوش نرا جی
0: ہاں
1: بجا مت او لانو دے خیر دا بدو وینو
0: خزا ہوا ہے نو ٹی وی نو
1: ہاں جی وی کدی یو قبر نہ بلتا سارے دیش وی
0: ہاں
1: کدی یو قبر نہ بلتا سارے دیش وی خاور لاند جی دے نہ کے دیش وی
0: ہاں
1: ما بزان سر تصویر تے جانا نو لو دے کپنا کے جازان سر توڑے سی ویشکان میں پر لحق کی کپنا ہوں ما شوکے کا پسند کی خاخی دے شوے
0: واہ واہ واہ واہ واہ واہ حد جی دیر مندنا دیر دیر زیادہ شکریہ سلیمان بھائی تینکیو
1: بس سلام میں علیہ کا مانا شکریہ کا کہا دعا سلام دے شکریہ کا دعا سلام ہو حریث بھائی تھا سر پراس کا کہا تھا اور پگاوی سپی کے پیاس بھائی تھا اور سورا مینوال جی طول دلوا گئے سلام شریدہ کا کہا جی مستاقہ کا اسپیشل دعا سلام دلی اللہ پامان
0: اوکے جی دلو اللہ پامان

वो अकेला अकेला सेब जो है वो खा रहे हैं और बस क्या बताऊं मैं, क्या बताऊं मैं, तो कुछ नहीं कह सकता इसमें. आगे जी जमागरानो खगोद रनो के दरबंद और जिनको टाइम जो है वो हमारे पास सिर्फ एक मिनट बचा है और एक मिनट में आपको ये कहना चाहूंगा कि जितने भी घुटनों के मरीज हैं, इसके अलावा जितने भी हड्डियों के मरीज हैं और वो चाहते हैं कि हमारा इसका एक कामयाब इलाज हो जाए, तो बिल्कुल जनाब डॉक्टर तारिक रहीम से इस्लाम आबाद से आते ही इतवार के दिन सुबह 8 बजे से लेकर शाम 5 बजे तक आर्थोपेडिक एंड ट्रामा सेंटर सवाबी में होते हैं. पता याद से आते ही सवाबी जहांगीरा रोड शाह मंसूर कुंडा मोड़ के अलसेट सी एन जी पंप तमहामाख बिलाल प्लाजा تاثرات لے شے اور ڈاکٹر طارق رحیم سے نخبل یو کامیاب علاج چکم دے آغا تر سر کولے شے درمند اور ان کو ٹائم رسرا لاڑو پا مکمل تو گمانے ختم شو. مزید معلومات تو پر بدی نمبر بانے کالو کے 0314-151-3232 دیتوار پر رزبانے میں ڈاکٹر سیبرازی سیدہ ورکه خپل قدردان خپل مخربان آر جی عقیب جان جدول اجازه چرته چه خاد آباد بریالو سم خپل دوغانو کې یاد ساتي زم ما په دوغانو کې هميشه مې د پاره یاد دی د لوی الله پما.

डियर जबरदस्त दिदा मैसेज आवेला गेले दी डॉक्टर साहब द चारकुल से मतलब दे निदा सी मादे मुबारक जिक्र कुछ चारकुल वेले की इसता चारकुल चितन दा दी सोरतो वेले की दा दरा केडीर जात उंदी दा माडा सोरतो वेले की गेर नुमेरा नगला सुलेर चारकुल मद जेंडर जात कमजोर शो यार मोहतरम सिमिनी गुरु तरा तजवा है कने यार दीत जिदन कोले वेले की कोला कोयला कोयला उड़त मंगो वाई कोयला छोड़त वेले की दादा कोयला दिजियो कोयला चिदन दा लगता सुबह दिन उम्र दिलेवी न दाग कोयला न दाद स्किन द पारे बल कोयला इस्तेमाली न दी तक कोयला वेले की कि उदा कोयला चिदन दार स्किन द पारे डेरे बेहतर दो खास कर बेहद आग चाद बारा सूख चुई जमा पर दिमाग की दावे अख्तर डेर ज्यादी याद दिन लावा जमा चिदन दा स्कार चोर तो मंगो वायु का ना दी तो वेले की कोयला न दाग कोयला दा ची दी की इस्तेमाल शुरू दो दी की दा कमाल ले ची दा पर दी स्किन की दन्ना और दन्ना ने की स्किन चुकम व्यक्ति दी यानी पमक माने कम व्यक्ति दी आग व्यक्तों पर कमवाली की डिरुली किरदार दा कई देने लावा दा पर दी स्किन की और दन्ना ने की स्किन ते उड़ीर अजीबा सफाई और कई आग सफाई ची दियो फेस वॉश सर नाराजी आग सफाई चगा दियो क्लींजर सर नाराजी आग सफाई चगा दियो स्क्रब सर नाराजी आग सफाई चगा देश किस्म सीजन सर नाराजी आग सफाई दिलदा सिर्फ और सिर्फ दियो जल इस्तेमाल सर रावली मतलब मैदार चो आग जिन कई आग जनाना चागी उम्र नीर जाती होगा मान क्रीम बिल्कुल कारण क्यों खास कर चुकुम नारी न दी जनान नारी न सड़ी चुकुम दी सड़ोस के अंडेर जात सख्त हुई न द क्रीम होते इस्तेमाल उन्होंने यो रज या दो रज उड़ान दी बैलाडोना जमुकुम चारकोल ब्लीच दी दाबरा वाले अरजान दी डेर अरजान ब्लीच दीजिए दियो पैकेट बजे माने जान पिंजो पिंजो वाले पिंजो बजे माने जान लस लस वाले खोआ यख लीजिए बैलाडोना चारकोल ब्लीच जमु योदा से ब्लीच है सासु स्किन मुकम्मल सफा कई सासु स्किन की उर्दन ने की और जो स्किन की उर्दन ने की नो सासु स्किन तो रसई लुई लुई ओ समय डेर ज्यादा फायदे और तो रसई न ब्याद आग चाद पार दा खबर को मुर्जी दे चाप स्किन माने इसके स्मक्रीमुना कारण के वो लगी और तदा चेर जमा द स्किन बिल्कुल बेतरतीब बेतरतीब बेतरतीब दी तो लगी तो द स्किन में यूज यू शांत की दे बल से बल शांत की दे जी बाजी बाजी मुखुना का मोड़ा मोड़ा मुखुन और तो लगी बाजी बाजी मुखुन ही मोतरे में से मैंने अगर जिग जिग मुखुन चोर तो लगी न द आग जिग जिग मुखुन द पार द तेर सरू डक मुखुन द पार याद आग मख द पार जो बेनतहा तोर दे वो अगर तोर वाले थे बिल्कुल निजी न आगे तो लगी बैलाडोना चारकोल बीच और तो लेकी की क्रीम तो इस्तेमाल होल नोड़ा दी बैलाडोना चारकोल बीच यो गुते जान लवाले गुते और तो हम पुख्ताना और तो गुते हुई जी यो गुते ही बजान लवाले यो दी इस्तेमाल बो के ब्याद आगे न बाद बैलाडोना जुम कम फेस वॉश दी यो दो रज इस्तेमाल की आगे न बाद दो रज बस दिन तासु ब्याद क्रीम इस्तेमाल शुरू की इंशाल्लाह इंशाल्लाह पयूस पके बता सो फर्क में सुई हो रे दाज आगे चाद बार खबर को मैं द चाच स्किन इंतहाई दग शांत गिरे संग जमाऊ वेली उच्च द चाच स्किन देर खराब न दी न आगे तो पकार दे सिंपल जमंग बेलाडोना चार बेलाडोना जमंग जाफरानी क्रीम आखिली याद जमंग बेलाडोना विटामिन सी क्रीम आखिली याद जमंग बेलाडोना ऑर्गेनिक क्रीम आखिली इंशाल्लाह ये तो स्पिन वाले मिला हुई यानी जमंग दाग द्रिव अणु क्रीमानों के स्पिन वाले मौजूद दे और बेलाडोना जाफरानी क्रीम चूंकि दाद नवी दवर और दनन दवर दानवे सीरीज दे बल दी चुकम पैकिंग दे अगमंग डेर जात यूनिक कर दे दिन अलावा दामंग आई एम एल सीरीज के लॉन्च कर दे दिन अलावा देखिए जाफरान एज एंटी ऑक्सीडेंट इसमें इस्तेमाल कर दीजिए देखिए बता सको डबेरा को लोग दीवान बता सो असल जाफरान खकारी लगा दखल को पसंद की वो गुआ वजरी या वो गुआ व्यक्तम नहीं दी रागस्ती मतलब अगम चिदन पता की वाली सोर तो वेले की कुरकमान बू की मुआली दी और अगम पकड़ी मोद पास खुद ही दी तन वेले की दाबद पता अल लगी कता सुकला ओरिजिनल उस मंग दगा बेलाडोना जाफरानी क्रीम कला वाली او د کریمو ډبې لاس کیو نیسی نو اول خو چې د کریمو دا ډبې دسې لاس کیو نیسی تاسو به چېرې واقعي سو عجیبه ښکلي جینۍ ورباندې راوستلې جي اول خو به تاسو کم از کم یو پنځه منټه د جینۍ ته ګورئ چېرې په دې کریمو باندې دا جینۍ اخر څوک دی جی او ما چې څنګه ذکر کړو پرې واوره ښه چې دا جینۍ زموږ ګورې خپله ده ښه نو دې باندې چې دنو خاص کر بیا د دې جینۍ کوم تصویر راغلی دې ډبې چې موږ کوم پیکنګ کړی دی جی دا خلاصه کې پرون تجملی او تصویران اولیګل د ټک ټاک د لارې چا چې دنو زموږ د دې ډبې په شان ډبې جوړ کړی دی د جینۍ د تصویر نشو را پیدا کول نور دنو هر سی جول کړی دونه مې ولا بل سور کړل لکه دانه چې بلډونه بنوم باندې خو لکه زموږ د دې ډبی دا رنگیم کافی کړو د خلکو په ذهن کې دا دی چې ګنیر دا زعفران بلډونه زعفرانی کریم دومره ډیر خرسيږي نو کې دې چې د ډبی دا رنگ د خلکو خوخيږي نه چې د خلکو ډبی دا رنگ نه د ډبی دا رنگ نه خوخيږي د خلکو هیدرلی مومند خوخيږي او د خلکو هیدرلی مومند نه د هیدرلی مومند سوچ خوخيږي د هیدرلی مومند سوچ کې بیا هغه سوچ خوخ دی چې د پیغلی د وجود نه خبردار دی د یو زلمی د سکن نه خبردار دی د یو پیغلی د مسلو نه خبردار دی د پښتني خور د مسلو نه خبردار دی د پښتون زلمی د مسلو نه خبردار دی د اغې نه بعد دا جوړ کړی
متاسوله دا ویل غواړم چې یوازې د کریمانو په ډبو یا په نومونو باندې منه دوکه.